0: अरमान मान पुछ रे दिल गिर फिसले दिल गिर फिसले आईने के दामे खमले फजियाम यारा खुब देता फजियाम दोस्ता खुब देता सर बख्ते आवले ले अमल मन मन मन अमान मान पुछ रे
1: مان مان کوچهره امان مان کوچهره تب قولانا کمبره تب قولانا کمبره وقتی شابه